0: अस्सलामुअलैकुम वरहमतुल्लाहि वबरकातुहू। दोस्तों, मेरे यानी सरवर मिर्जा के साथ आइए जानते हैं वजारत दाखिला से वीकली अपडेट।
1: हर हफ्ते की सबसे जरूरी अपडेट लेकर आ रहे हैं आरजे सरवर एमओआई वीकली अपडेट प्रोग्राम में। एमओआई वीकली अपडेट प्रोग्राम में वजारत दाखिला की हर एक एक्टिविटी, जरूरी खबरें और आपकी फैमिली के लिए इम्पोर्टेंट अवेयरनेस, सब कुछ मिलेगा यहाँ,
2: कुछ मिलेगा यहाँ।
1: और जानिए वो सब जो आपके लिए मैटर करता है। एमओआई वीकली अपडेट,
2: एमओआई वीकली अपडेट,
1: आपका वीकली डोज ऑफ न्यूज एंड मच मोर विद आरजे सरवर,
2: विद आरजे सरवर।
0: डायरेक्टर जनरल पब्लिक सिक्योरिटी मेजर जनरल मोहम्मद जासिम अल सुलैती ने सीरियन अरब रिपब्लिक की सेंट्रल अथॉरिटी फॉर कंट्रोल एंड इंस्पेक्शन के चेयरमैन आमिर अल अली से मुलाकात की। मुलाकात के दौरान दो तरफा बाहमी दिलचस्पी के कई मौजूदात पर तबादला ख्याल किया गया और मुतल्लिका शोबों में तआवुन को मजीद फरोग देने और महारत के तबादलों के तरीकों पर भी गौर खोज किया गया। इसके अलावा दोनों जानिब से इस बात पर भी जोर दिया गया कि मुश्तरका दिलचस्पी के मैदानों में तआवुन और राब्तों को मजबूत बनाना दोनों मुमालिक के लिए अहमियत रखता है। समईन, मैत्राश ऐप के जरिए सर्च एंड फॉलो अप डिपार्टमेंट अफराद और इदारों को सिर्फ चंद आसान कदम में माली दावे और सफरी टिकटों की फीस अदा करने की सहूलत फराहम करती है। अगर आपको माली दावे या ट्रैवल टिकट्स की फीस अदा करनी हो तो ये काम मैत्राश ऐप के जरिए चंद आसान स्टेप्स के जरिए अंजाम दिया जा सकता है। मैत्राश ऐप की होम स्क्रीन से सिक्योरिटी पर क्लिक करें, फिर फाइनेंशियल क्लेम्स का इंतखाब करें। इसके बाद पर्सनल या कंपनी में से किसी एक ऑप्शन को चुनें, फिर क्लेम की किस्म सिलेक्ट करें यानी फीस एंड फाइंस या टिकट्स और नेक्स्ट पर क्लिक करें। अब जिस क्लेम रिकॉर्ड की अदायगी करनी हो उसे सिलेक्ट करें और पे पर क्लिक करें। इसके बाद अपना पसंदीदा पेमेंट मेथड इस्तेमाल करते हुए अदायगी को मुकम्मल कर लें। वजारत दाखिला का कहना है कि आपकी खिदमत करना हमारे लिए बाई से मुसर्रत है। पुलिस एकेडमी के पुलिस ऑफिसर इंस्टीट्यूट ने सिक्योरिटी लीडरशिप इन द एज ऑफ आर्टिफिशियल इंटेलिजेंस के उनवान से एक लेक्चर का अहतमाम किया। इस लेक्चर में वजीर दाखिला के कानूनी मुशीर और पुलिस एकेडमी के जनरल सुपरवाइजर मेजर जनरल डॉक्टर अब्दुल्ला यूसुफ अल माल और मुख्तलिफ डिपार्टमेंट्स के डायरेक्टर्स, कमिटीज के सरबराहान, असिस्टेंट्स और ऑफिसर्स ने शिरकत की। लेक्चर में स्पेन के बैनुल अक्वामी साइबर सिक्योरिटी स्ट्रेटेजी और डिजिटल ट्रांसफॉर्मेशन के माहिर रैमसेस गैलेगो और अमेरिका के लीडरशिप एक्सपर्ट और एग्जीक्यूटिव एडवाइजर मार्क फ्रिट्ज ने खिताब किया, जहां माहिरीन ने मुख्तलिफ अदवार में आने वाली टेक्नोलॉजी की तब्दीलियों का जायजा पेश किया जो आज आर्टिफिशियल इंटेलिजेंस तक पहुंच चुकी हैं। इसके साथ उन्होंने इस बात पर भी रोशनी डाली कि मुअस्सर लीडरशिप किस तरह इंसानी सरमाए यानी ह्यूमन कैपिटल की हिफाजत और तरक्की में अहम किरदार अदा करती है। लेक्चर के अख्तिताम पर आर्टिफिशियल इंटेलिजेंस के तेजी से तब्दील होते मंजरनामे में सिक्योरिटी लीडरशिप्स के चैलेंजेस और मौकों पर बातचीत की गई और इस बात पर भी जोर दिया गया कि जदीद टेक्नोलॉजीज से फायदा उठाते हुए सिक्योरिटी कामों में इंसानी वसाइल के बुनियादी और मरकजी किरदार को भी बरकरार रखना नहायत अहम है। वजारत दाखिला के डिपार्टमेंट ऑफ पीनल एंड करेक्शनल इंस्टीट्यूशंस ने वजारत औकाफ और इस्लामी उमूर के तआवुन से एक तकरीब का एहतमाम किया जिसमें उन कैदियों को इज्जत अफजाई से नवाजा गया जिन्होंने कुरान करीम हिफ्ज कर लिया है। ये एतराफ उनकी मेहनत, लगन और अपने वक्त को अल्लाह सुबहानहू तआला की किताब हिफ्ज करने में बेहतर अंदाज से इस्तेमाल करने के जज्बे के लिए किया गया। तकरीब में वजारत औकाफ और इस्लामी उमूर के अंडर सेक्रेटरी और परमानेंट कमेटी फॉर पीनल एंड करेक्शनल इंस्टीट्यूशंस के वाइस चेयरमैन शेख डॉक्टर खालिद बिन मोहम्मद बिन गानिम अल सानी, डायरेक्टर डिपार्टमेंट ऑफ पीनल एंड करेक्शनल इंस्टीट्यूशंस मेजर जनरल नासिर मोहम्मद ईसा अल सैयद और मुतअद्दिद ऑफिसर्स ने शिरकत की। इस मौके पर इस बात पर जोर दिया गया कि कैदियों की इसलाह, रहनुमाई और बहाली के लिए दीनी और अखलाकी कदरों को फरोग देना नहायत अहम है। कुरान हिफ्ज करने वाले कैदियों की हौसला अफजाई इस बात का सबूत है कि मुतालिका इदारे कैदियों की शख्सियत साजी और उन्हें मुआशरे में मुस्बत किरदार के साथ दोबारा शामिल करने के लिए पुरअज़्म हैं। ये कदम वजारत दाखिला और मुतालिका इदारों की उन कोशिशों का हिस्सा है जो कैदियों की इसलाह, रिहैबिलिटेशन और मुआशरे में कामयाब वापसी को यकीनी बनाने के लिए की जा रही हैं। سامعین، جنرل ڈائریکٹوریٹ آف ٹریفک کے منظور شدہ طریقہ کار کے مطابق ڈرائیونگ لائسنس حاصل کرنے کے لیے چند بنیادی شرائط اور مراحل پورے کرنا ضروری ہیں۔ ڈرائیونگ لائسنس کے لیے درخواست دینے والے شخص کے پاس شناختی ثبوت یعنی آئی ڈی پروف، ذاتی تصویر یا پرسنل فوٹو اور میڈیکل معائنہ جس میں نظر اور صحت کا جائزہ شامل ہے ہونا لازمی ہے۔ اور وہیں مقیم افراد کے لیے ویلڈ ریسیڈنس پرمٹ بھی درکار ہوتا ہے۔ لائسنس حاصل کرنے کے لیے لائٹ وہیکلز اور موٹر سائیکلز اور وہیں مختصر جسمانی معذور افراد کے لیے کم از کم عمر 18 سال مقرر کی گئی ہے، جبکہ ہیوی وہیکلز، مشینری اور پبلک ٹرانسپورٹ لائسنس کے لیے کم از کم عمر 21 سال ہونی چاہیے۔ اس کے علاوہ ایپلیکینٹ کا تصدیق شدہ ڈرائیونگ اسکول میں داخلہ لینا اور تھیوریٹیکل اور پریکٹیکل دونوں ٹیسٹ کامیابی سے پاس کرنا ضروری ہے۔ ٹیسٹ کی کامیابی کے بعد ڈرائیونگ لائسنس کو ڈرائیونگ اسکول کے ٹریفک آفس سے یا پھر میتراش ایپ اور منسٹری آف انٹیریئر کی ویب سائٹ کے ذریعے آن لائن پرنٹ کروایا جا سکتا ہے۔ وزارت داخلہ کا کہنا ہے کہ آپ کی خدمت کرنا ہمارے لیے باعث مسرت ہے، مگر یاد رکھیے کہ ڈرائیونگ لائسنس کے بغیر گاڑی چلانا سڑک استعمال کرنے والوں کی سلامتی کے لیے خطرہ بن سکتا ہے۔ ریاست قطر نے عرب انٹیریئر منسٹرز کاؤنسل کے رکن ممالک کے لائجن آفیسرز کے چھٹے اجلاس میں شرکت کی، جو تونیشیا میں کاؤنسل کے جنرل سیکرٹریٹ کے مرکز پر منعقد ہوا۔ اجلاس میں مجرمانہ مقدمات اور کرمنل پروسیکیوشن سے متعلق امور پر بحث کی گئی، جہاں وزارت داخلہ کے وفد کی قیادت اسسٹنٹ ڈائریکٹر عرب اینڈ انٹرنیشنل پولیس کمیونیکیشن ڈپارٹمنٹ میجر محمد عبداللہ البنینی نے کی۔ اجلاس کے دوران ایجنڈا میں شامل مختلف موضوعات کا جائزہ لیا گیا اور ان پر مناسب سفارشات منظور کی گئیں۔ یہ شرکت عرب ممالک کے درمیان سیکیورٹی اور قانونی تعاون کو مضبوط بنانے اور مشترکہ دلچسپی کے معاملات میں رابطے اور ہم آہنگی کو فروغ دینے کی کوششوں کا حصہ ہیں۔ سامعین، جنرل ڈائریکٹوریٹ آف ٹریفک نے انڈسٹریل ایریا کے وہیکل امپاؤنڈ یارڈ اسٹریٹ 52 میں امپاؤنڈڈ گاڑیوں کی عام نیلامی یا پبلک آکشن کا اعلان کیا ہے۔ یہ نیلامی اتوار 4 اکتوبر 2026 سے شروع ہوگی اور 2 ہفتوں تک جاری رہے گی۔ نیلامی کا وقت دوپہر 3 بجے سے شام 6 بجے تک مقرر کیا گیا ہے۔ دلچسپی رکھنے والے افراد نیلامی میں شامل گاڑیوں کا معائنہ بدھ اور جمعرات یعنی 30 سپٹمبر اور 1 اکتوبر 2026 کو صبح 7 بجے سے دوپہر 12 بجے تک وہیکل کمپاؤنڈ یارڈ انڈسٹریل ایریا اسٹریٹ 52 میں کر سکتے ہیں۔ جنرل ڈائریکٹوریٹ آف ٹریفک نے عوام کو دعوت دی ہے کہ وہ مقرر اوقات اور شرائط کے مطابق نیلامی میں شرکت کر سکتے ہیں۔ مزید تفصیلات اور شرائط معلوم کرنے کے لیے منسٹری آف انٹیریئر کے آفیشیل چینل سے رابطہ کیا جا سکتا ہے۔ ریاست قطر نے عرب انٹیریئر منسٹرز کاؤنسل کے زیر انتظام مختلف اداروں کی 41ویں کوارڈینیشن میٹنگ میں شرکت کی، جو جمہوریہ تونیشیا میں کاؤنسل کے جنرل سیکرٹریٹ کے ہیڈ کوارٹرز پر منعقد ہوئی۔ وزارت داخلہ کے وفد کی قیادت انٹرنیشنل کوآپریشن ڈپارٹمنٹ میں ہیڈ آف گلف اینڈ عرب افیئر سیکشن لیفٹیننٹ کرنل عبد الرحمن بن حمد الثانی نے کی۔ اجلاس کے دوران ایجنڈا میں شامل مختلف موضوعات پر بحث کی گئی اور عرب ممالک کے درمیان سیکیورٹی اور اداری تعاون کو مزید فروغ دینے کے حوالے سے تبادلہ خیال کیا گیا۔ میٹنگ کے اختتام پر ایجنڈا کے مطابق کئی اہم سفارشات منظور کی گئیں اور ان پر مناسب فیصلے کیے گئے۔ یہ شرکت عرب ممالک کے درمیان مشترکہ سیکیورٹی تعاون، ہم آہنگی اور تجربات کے تبادلے کو مضبوط بنانے کی کوششوں کا حصہ ہیں۔ اور جنرل ڈائریکٹوریٹ آف ٹریفک نے اعلان کیا ہے کہ سوم ایپ کے ذریعے نئے خاص وہیکل رجسٹریشن نمبرز جاری کیے جا رہے ہیں۔ ان نمبرز کے لیے ایکسپریشن آف انٹرسٹ کا آپشن جمعرات 1 اکتوبر 2026 صبح 10 بجے سوم ایپ کے مخصص سیکشن میں فعال کر دیا جائے گا۔ دلچسپی رکھنے والے افراد اپنی پسندیدہ نمبر پلیٹ کے لیے درخواست دے سکتے ہیں اور پہلی ایکسپریشن آف انٹرسٹ کے 72 گھنٹوں کے اندر سیکیورٹی ڈپوزٹ جمع کروانا ہوگا۔ ایکسپریشن آف انٹرسٹ کی مدت ختم ہونے کے بعد دلچسپی رکھنے والے افراد کے درمیان 24 گھنٹے کی انٹرنل آکشن منعقد ہوگی۔ اگر کسی نمبر میں صرف ایک شخص دلچسپی ظاہر کرتا ہے تو وہ نمبر اسے مقرر قیمت پر دے دیا جائے گا، لیکن اگر ایک سے زیادہ افراد دلچسپی کا اظہار کریں تو ان کے درمیان آکشن ہوگی اور نمبر سب سے زیادہ بولی لگانے والے شخص کو دے دیا جائے گا۔ عوام سوم ایپ کے ذریعے مختلف کیٹیگریز میں دستیاب خاص رجسٹریشن نمبر دیکھ سکتی ہیں اور اپنی پسند کا نمبر منتخب کر سکتی ہیں۔ سوم ایپ کو गूगल प्ले स्टोर, एप्पल ऐप स्टोर और ह्यूआई ऐप गैलरी से डाउनलोड किया जा सकता है। वजारत दाखिला आपकी खिदमत करने के लिए हमेशा हाजिर है। समीन, इसी के साथ उर्दू रेडियो कतर FM 107 से मिनिस्ट्री ऑफ इंटीरियर वीकली बुलेटिन का सिलसिला अपने अख्तिताम को पहुंचता है। प्रोग्राम साउंड डिजाइनर शहबाज अंसारी और मुझे सरवर मिर्जा को अगली मुलाकात तक के लिए इजाजत दीजिए। कानून की पासदारी और एहतराम कीजिए, कानून आपकी हिफाजत करेगा।
1: Qatar's most heard radio station, FM 107. FM 107. Dil se desi.

0: रोशन करे।
1: सुनिए शो आरजे महविश खान के साथ ओनली ऑन एफएम 107 दिल से देसी। अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू। लिस्टनर्स, स्टोरीज फ्रॉम प्रॉफिट्स की एक और खूबसूरत और सबक आमोज एपिसोड में आप सबको खुशामदीद। ये वो शो है जहां हम अल्लाह ताला के उन बरगजीदा रसूलों और नबियों की जिंदगी के वाकयात सुनते हैं जिन्हें अल्लाह ने इंसानों की रहनुमाई के लिए मुंतखब फरमाया। उनके वाकयात सिर्फ माजी की कहानियां नहीं बल्कि हमारे आज के लिए भी बेशुमार सबक रखती हैं। पिछले एपिसोड में हमने हजरत हूद अलैहि सलाम और कौमे आद के बारे में सुना था। कौमे आद एक ताकतवर और तरक्की याफ्ता कौम थी। उन्हें अल्लाह ताला ने कुव्वत, वसाइल, तामीराती सलाहियतें अता की थीं। उन्होंने अजीम इमारतें बनाईं और अपनी ताकत पर फख्र किया। लेकिन उनकी सबसे बड़ी कमजोरी उनका तकब्बुर था। उन्होंने अल्लाह ताला की हिदायत को कबूल करने से इनकार किया और अपनी ताकत को हिफाजत का जरिया समझ लिया। आज हम एक और ताकतवर और खुशहाल कौम के बारे में जानेंगे। ये कौम थी समूत। कौम समूत भी तरक्की याफ्ता थी। उन्हें अल्लाह ताला ने जमीन में आबाद किया, उन्हें ताकत दी और ऐसी सलाहियतें अता की कि वो पहाड़ों को तराश कर उनके अंदर घर बना सकते थे। वो मैदानों में शानदार महल बनाते और पहाड़ों को काट कर महफूज रहायश गाहें तैयार करते थे। लेकिन एक मर्तबा फिर मसला वही था। तरक्की थी मगर शुक्र कम था, ताकत थी मगर आजी नहीं थी, दौलत थी मगर अतात नहीं थी। और इसी कौम की तरफ अल्लाह ताला ने हजरत सोले अलैहिस्सलाम को नबी बनाकर भेजा। हजरत सोले अलैहिस्सलाम ने अपनी कौम को वही बुनियादी पैगाम दिया जो तमाम अंबिया अलैहिस्सलाम का पैगाम था, अल्लाह की इबादत करो, उसके सिवा कोई माबूद नहीं। लेकिन कौम समूद ने हजरत सोले अलैहिस्सलाम से एक निशानी का मुतालबा किया। उन्होंने कहा, अगर आप वाकई अल्लाह के रसूल हैं तो हमें कोई निशानी दिखाएं। अल्लाह ताला ने उन्हें एक अजीम निशानी अता फरमाई, एक ऊंटनी। ये सिर्फ एक जानवर नहीं था बल्कि अल्लाह ताला की तरफ से एक वाज़े निशानी और इम्तिहान था। कौम को हुक्म दिया गया कि इस ऊंटनी को नुकसान ना पहुंचाया जाए, उसे अल्लाह की जमीन में आजाद छोड़ा जाए और उसके बारे में अल्लाह के मुकर्रर करदा हुक्म की पाबंदी की जाए। लेकिन क्या कौम समूद ने इस निशानी को कबूल किया? क्या उन्होंने अल्लाह की बात मानी या उनका तकब्बुर उन्हें दोबारा तबाही की तरफ ले गया? आज के एपिसोड में हजरत सालेह अलैहि सलाम और कौम समूद के इस सबक आमोज वाक्य को तफसील से समझते हैं। हजरत सोले अलैहि सलाम से पहले कौम समूद इस सरजमीन में आबाद थी जिसे अल्लाह ताला ने उन्हें अता फरमाया था। वो कौम मजबूत, खुशहाल और हुनरमंद थी। अल्लाह ताला ने उन्हें जमीन में इक्तदार और वसाइल अता किए थे। वो जमीन के मैदानों में इमारतें तमीर करते थे और पहाड़ों को तराश कर उनके अंदर घर बनाते थे। ये बात खुद एक बहुत बड़ी इंसानी सलाहियत को जाहिर करती है। उनके पास इल्म था, हुनर था, मेहनत थी, मंसूबा बंदी थी और तामीर करने की गैर मामूली सलाहियत थी। लेकिन कुरान हमें ये नहीं सिखाता कि तामीर करना या तरक्की करना गलत है। तरक्की बजाते खुद कोई बुरी चीज नहीं। इमारतें बनाना, इल्म हासिल करना, टेक्नोलॉजी इस्तेमाल करना और माशरे को बेहतर बनाना अल्लाह ताला की नेमतें हो सकती हैं। असल मसला उस वक्त पैदा होता है जब इंसान अपनी कामयाबी को देखकर उस जात को भूल जाए जिसने उसे कामयाबी हासिल करने की सलाहियत दी। कौम समूद के साथ भी कुछ ऐसा ही हुआ। वो अपने बनाए हुए घरों को देखते थे और खुद को महफूज समझते थे। वो अपनी ताकत को देखते थे اور خود کو دوسروں سے برتر سمجھتے تھے. وہ اپنی دولت اور مقام کو دیکھتے تھے اور انہیں محسوس ہوتا تھا کہ اب انہیں کسی نصیحت یا اصلاح کی ضرورت نہیں. لیکن انسان کو ہمیشہ یاد رکھنا چاہیے کہ دنیا کی کوئی دیوار انسان کو اللہ تعالیٰ کے فیصلے سے نہیں بچا سکتی. پہاڑوں کے اندر بنے ہوئے مضبوط گھر بھی انسان کو ہمیشہ محفوظ نہیں رکھ سکتے. دولت، طاقت، شہرت اور ٹیکنالوجی سب محدود ہیں. اگر دل اللہ سے دور ہو جائے تو دنیا کی تمام کامیابیاں بھی انسان کو حقیقی کامیابی نہیں دے سکتی. اللہ تعالیٰ نے قوم سمود کی طرف حضرت صالح علیہ السلام کو نبی بنا کر بھیجا. حضرت صالح علیہ السلام اسی قوم میں سے تھے. وہ اپنی قوم کے حالات سے واقف تھے. وہ جانتے تھے کہ ان کی قوم کس طرح زندگی گزار رہی ہے، ان کے پاس کتنے وسائل ہیں اور وہ کس چیز پر فخر کرتے ہیں. انہوں نے اپنی قوم کو سب سے پہلے وہی بنیادی دعوت دی جو تمام انبیاء علیہ السلام کی دعوت تھی. انہوں نے فرمایا، اے میری قوم، اللہ کی عبادت کرو، اس کے سوا تمہارا کوئی معبود نہیں. یہ پیغام بظاہر بہت سادہ تھا، لیکن حقیقت میں یہی انسان کی پوری زندگی کی بنیاد ہے. حضرت صالح علیہ السلام نے ان سے دولت نہیں مانگی، انہوں نے اپنے لیے کوئی محل نہیں مانگا، انہوں نے اقتدار نہیں مانگا. انہوں نے یہ بھی نہیں کہا کہ میری قومیت یا میرا خاندان تم سے زیادہ اہم ہے. انہوں نے صرف یہ کہا کہ اس اللہ کی عبادت کرو جس نے تمہیں پیدا کیا، تمہیں زمین میں جگہ دی، تمہیں وسائل عطا کیے اور تمہیں وہ صلاحیت دی جس کی وجہ سے تم نے یہ شاندار تعمیرات بنائی. انہوں نے اپنی قوم کو اللہ سے استغفار کرنے اور اس کی طرف واپس آنے کی دعوت دی. یہ بھی ایک اہم سبق ہے. اللہ تعالیٰ کی نعمتیں ہمیشہ صرف آرام کے لیے نہیں ہوتی، نعمتیں ایک امتحان بھی ہوتی ہیں. اگر اللہ نے ہمیں دولت دی ہے تو یہ دیکھنا ہوگا کہ ہم اسے کیسے استعمال کرتے ہیں. اگر اللہ نے علم دیا ہے تو یہ دیکھنا ہوگا کہ اس علم سے دوسروں کو فائدہ پہنچاتے ہیں یا پھر ہم تکبر کرتے ہیں. اگر طاقت دی ہے تو یہ دیکھنا ہوگا کہ ہم کمزوروں کی مدد کرتے ہیں یا ان کو دباتے ہیں. اگر کامیابی دی ہے تو یہ دیکھنا ہوگا کہ ہم شکر کرتے ہیں یا خود کو سب سے بڑا سمجھنے لگتے ہیں. قوم سمود نے حضرت صالح علیہ السلام سے ایک نشانی کا مطالبہ کیا. وہ چاہتے تھے کہ انہیں کوئی ایسا معجزہ دکھایا جائے جس سے انہیں یقین ہو جائے کہ حضرت صالح علیہ السلام واقعی اللہ کے رسول ہیں. اللہ تعالیٰ نے انہیں ایک واضح نشانی عطا فرمائی. یہ نشانی ایک اونٹنی تھی. قرآن کریم میں اس اونٹنی کو اللہ کی نشانی کے طور پر بیان کیا گیا ہے. یہاں ایک اہم بات سمجھنا ضروری ہے، قرآن ہمیں اس واقعے کی تمام تفصیلات بیان نہیں کرتا کہ اونٹنی کس طرح ظاہر ہوئی. اس لیے ہمیں ان باتوں پر توجہ دینی چاہیے جو قرآن نے واضح طور پہ بیان کی ہیں، اور ایسی تفصیلات میں نہیں جانا چاہیے جن کے بارے میں قرآن نے ہمیں معلومات نہیں دی. اصل بات یہ ہے کہ وہ اونٹنی اللہ تعالیٰ کی طرف سے ایک نشانی تھی، لیکن یہ صرف ایک حیرت انگیز واقعہ نہیں تھا، ایک امتحان تھا. قوم کو حکم دیا گیا کہ وہ اس اونٹنی کو نقصان نہ پہنچائیں، اسے اللہ کی زمین میں چرنے دیں اور اللہ تعالیٰ کی مقرر کردہ حدود کا احترام کریں. یہاں ہمیں ایک سبق ملتا ہے کہ صرف معجزہ دیکھ لینا ایمان کی ضمانت نہیں، صرف کسی غیر معمولی واقعے پر حیران ہو جانا کافی نہیں. اصل ایمان یہ ہے کہ انسان اللہ کی نشانی کو پہچانے اور پھر اس کے حکم کے سامنے جھک جائے. قوم سمود کے سامنے حکم بہت واضح تھا، اونٹنی کو نقصان نہیں پہنچانا تھا، اسے چرنے دینا تھا اور اللہ کے مقرر کردہ حکم کی پابندی کرنی تھی. یہ بظاہر ایک چھوٹا سا حکم تھا، لیکن حقیقت میں یہ قوم کے لیے بہت بڑا امتحان بن گیا، کیونکہ اس حکم کا تعلق صرف ایک جانور سے نہیں تھا. یہ اس بات کا امتحان تھا کہ کیا وہ اللہ کے حکم کو اپنی خواہشات پر ترجیح دیتے ہیں یا نہیں، کیا وہ अपनी ताकत को महदूद कर सकते हैं

0: डायरेक्टर क्रिश्चियन कॉर्टिज ने कहा कि शाम तुर्की और मराकिश के हालिया जलजले खित्ते के खतरात की याद दहानी हैं, जबकि शहरी तौसी और मौसमियाती तब्दीली सूरतहाल को मजीद पेचीदा बना रहे हैं। उन्होंने कहा कि तकनीकी तजी और खतरात के नक्शे उसी वक्त जाने जा सकते हैं जब उन्हें काबिल एतमाद और अमली पैगाम में बदला जाए। कामयाबी का मियार मवाद की तादाद नहीं बल्कि लोगों की बेहतर तैयारी है। जापानी रेड क्रॉस के केंटारोना नाकाशीमा ने कतर हिलाल अहमर के किरदार को सराहते हुए कहा कि खुदकार रद्द अमल और पेशगी तरबियत अहम हैं, क्योंकि फ़ैसलों के लिए सिर्फ चंद मिनट मिलते हैं। इख्तिताम पर मुकामी ज़रूरियात के मुताबिक इबलागी पैकेजेस, इलाकाई मश्क के लिए मीडिया मवाद और मुख्तलिफ तबकात के लिए आगाही मवाद तैयार करने पर तवज्जो दी गई। कतर फाउंडेशन फॉर सोशल वर्क के ज़ैली इदारे फैमिली कंसल्टिंग सेंटर विफाक की जानिब से रवाबित ख़ानदानी तालुकात मजबूत बनाने वाली बसरी कहानियां के उनवान से 8 नुमाइश कल तक जारी रहेगी। नुमाइश में फ़न के ज़रिए ख़ानदानी यकजहती, बाहमी एहतराम, मुकालमे, जज्बाती तावुन, वालदैन और बच्चों के तालुकात और मुश्तरिका वक्त की अहमियत उजागर की गई है। इसमें नौजवान और शादी की तैयारी करने वाले अफराद के लिए आगाही मवाद और तुआमली तजुर्बात भी शामिल हैं। वफाक के मुताबिक नुमाइश का मकसद जदीद और तख्लीकी ज़राए से ख़ानदानी आगाही बढ़ाना, अवाम को मुशावरती खिदमात से मुतारिफ करवाना और मजबूत ख़ानदानी तालुकात के लिए बरवक्त रहनुमाई के हसूल को फ़रोग़ देना है। सामिन, ये खबरें रेडियो कतर FM 107 से नशर की जा रही हैं। गज़ा की पट्टी के ख़िलाफ़ 7 अक्टूबर 2023 से जारी काबिज़ इसराइल की जारहियत के नतीजे में शहीद होने वालों की तादाद बढ़कर 74,228 हो गई है, जबकि 1,75,188 अफराद ज़ख्मी हुए हैं। गज़ा की वजारत सेहत ने एक बयान में बताया कि गुज़िश्ता 48 घंटों के दौरान गज़ा की पट्टी के अस्पतालों में 7 शहदा और 20 ज़ख्मी अफराद को अस्पताल लाया गया। वज़ारत सेहत के मुताबिक 11 अक्टूबर 2025 को जंगबंदी के बाद से शहदा की तादाद 1,445 और ज़ख्मियों की तादाद 5,072 हो गई है, जबकि इस अरसे के दौरान 835 शहदा के जस्त भी बरामद किए गए हैं। सऊदी सिविल डिफेंस ने कल ऐलान किया कि हूसी मिलिटिया की जानिब से दागा गया एक प्रोजेक्टाइल नजरान के एक स्कूल से टकरा गया, जिसके नतीजे में मादी नुकसान हुआ। सऊदी सिविल डिफेंस के तर्जमान ने एक बयान में बताया कि हूसी मिलिटिया की जानिब से दागा गया प्रोजेक्टाइल नजरान के एक स्कूल से टकराया, जिससे मादी नुकसान हुआ। बयान के मुताबिक वाक़े के फौरन बाद ऐसे वाक़ात से निमटने के लिए मंजूरशुदा हंगामी कार्रवाइयों पर अमल दरामद किया गया। इससे कबल यमन में कानूनी हुकूमत की बहाली के लिए कायम इत्तेहाद ने ऐलान किया था कि सऊदी अरब के शहर खमीस मशीद की जानिब दागे गए 3 बैलिस्टिक मिज़ाइलों को रास्ते में रोक कर तबाह कर दिया गया। इसराइली आबादकारों ने नाबलस के मुख्तलिफ इलाकों में जैतून की फसल काटने वाले फ़लस्तीनी किसानों पर हमले किए, जबकि काबिज फोर्सेज ने सलफेत के कस्बे अलजाविया में किसानों को ज़मीनों से बेदखल कर दिया। बोरैन में आंसू गैस से 3 अफराद मुतासिर हुए। ये वाक़ात जैतून की फसल के मौसम में फ़लस्तीनी किसानों के खिलाफ बढ़ते हमलों, ज़मीनों तक रसाई रोकने, फसल चोरी और दरख्तों को नुकसान पहुँचाने के सिलसिले का हिस्सा हैं। रूसी वजारत दिफा ने आज ऐलान किया है कि उसकी अफवाज ने रूस और यूक्रेन के दरमियान जारी तनाज़े के दौरान रात के ड्रोन्स के जरिए यूक्रेन में लॉजिस्टिक मराकज़, बंदरगाहों और ट्रांसपोर्ट के बुनियादी ढांचे से मुतालिक तनसीबात को निशाना बनाया है। वजारत ने एक बयान में कहा कि इन अहदाफ में यूक्रेन के दारुलहकूमत कीफ में दरियाए दनीपर पर वाक़ शुमाली मुतहरिक पुल भी शामिल है, जिसे यूक्रेनी अफवाज की नकल हरकत और सप्लाई और लॉजिस्टिक सामान की मुंतकली के लिए इस्तेमाल किया जाता है। बयान में मजीद कहा गया कि कार्रवाइयों में कीव के इलाके में वाक़े गोस्तोमेल लॉजिस्टिक मरकज़ को भी निशाना बनाया गया, जहां यूक्रेनी मुसल्ला अफवाज के लिए सामान जखीरा किया जाता है। बयान में यह भी कहा गया कि बहर उसवद के शुमाल मगरबी हिस्से में सफ़र करने वाले एक खुश्क माल बरदार बहरी जहाज़ को भी निशाना बनाया गया। रूसी वजारत दिफा के मुताबिक जहाज़ पर दोहरे इस्तेमाल की नौयत का सामान मौजूद था, जो यूक्रेनी मुसल्ला अफवाज के लिए बंदरगाह ओडिशा ले जाया जा रहा था। रूस और यूक्रेन के दरमियान जंग फरवरी 2022 से जारी है। इस दौरान हमलों का दायरा तवानाई की तनसीबात, बंदरगाहों और ट्रांसपोर्ट के नेटवर्क तक फैल चुका है, जबकि जामे सियासी तस्वीर तक पहुँचने के लिए इम्कान बदस्तूर गैर वाज़ हैं। अक़्वाम-ए-मुत्तहिदा के इदारे UN Women ने خبردار کیا ہے کہ مشرق وسطی کے تنازع میں شدت اور آبنِ ہرمز کی رکاوٹوں کے باعث رواں سال کے اختتام تک 28 ممالک میں مزید 11.7 million خواتین اور لڑکیاں غذائی عدم تحفظ کا شکار ہو سکتی ہیں، جبکہ اشیائے خورد و نوش کی قیمتوں اور بے روزگاری میں اضافہ ہوگا۔ ادارے کی تجزیے کے مطابق درمیانے درجے کے اثرات کی صورت میں مزید 22 ملین افراد غذائی عدم تحفظ کا شکار ہو سکتے ہیں، جن میں 53% خواتین اور لڑکیاں ہوں گی۔ یوں متاثرہ خواتین اور لڑکیوں کی مجموعی تعداد تقریباً 208 million تک پہنچ جائے گی۔ یو این ویمن کی ڈپٹی ایگزیکٹو ڈائریکٹر نیرازائی گومبوزا آنڈا نے کہا کہ سوڈان، جنوبی سوڈان، یمن، فلسطین اور ہیٹی میں تنازع، بے گھری اور کمزور معیشت کے باعث خطرہ زیادہ ہے۔ لبنان میں کل خواتین کی آبادی کے مقابلے میں غذائی عدم تحفظ سے 2-4 خواتین اور لڑکیوں کی شرح دوسری بلند ترین شرح ہے۔ اقوام متحدہ نے شدید مالی قلت کا شکار 12 انسانی بحرانوں سے نمٹنے کے لیے مرکزی ہنگامی رد عمل فنڈ سے 160 million امریکی ڈالر جاری کیے ہیں۔ یہ رقم رواں سال شدید انسانی ضروریات کا سامنا کرنے والے 87 million افراد تک امداد پہنچانے کی کوشش کا حصہ ہے۔ اقوام متحدہ کے انڈر سیکرٹری جنرل برائے انسانی امور ٹام فلیچر نے کہا کہ وقت ضائع کرنے کی گنجائش نہیں اور نئی فنڈنگ سے ان افراد تک امداد پہنچانے میں مدد ملے گی جو بصورت دیگر امداد سے محروم رہ سکتے ہیں۔ تقریباً 150 million ڈالر زندگی بچانے والی امداد کے لیے مختص کیے گئے ہیں۔ مقبوضہ فلسطینی علاقے اور افغانستان کو 18 million ڈالر، برکینا فاسو کو 10 million، کیمرون کو 6 million، چاڈ کو 9 million، کیوبا کو 4 million، مالی اور نائجر کو 10-10 million، صومالیہ کو 16 million، جنوبی سوڈان کو 15 million اور سوڈان کو 16 million اور یمن کو 18 million ڈالر دیے جائیں گے۔ امریکی کوسٹ گارڈ نے جمعے کو اعلان کیا کہ اس نے جنوری سے کیوبا پر عائد تیل کی پابندی کی خلاف ورزی کرتے ہوئے ایندھن لے جانے والا بحری جہاز روک لیا ہے۔ کوسٹ گارڈ کے مطابق ستمبر کے آغاز میں خصوصی ٹیم نے بحیرہ کیریبین میں ایم وی گریس پر کارروائی کی جو ایندھن لے کر کیوبا جا رہا تھا۔ حکام کا کہنا ہے کہ جہاز ڈاک فلیٹ کے طریقے سے استعمال کر رہا تھا، یعنی پابندیوں کی زد میں آنے والے سامان کی نقل و حمل کے دوران ملکیت اور منزل چھپانا۔ گریس کو مشرقی میکسیکو کی بندرگاہ پروگریسو لے جایا گیا جہاں میکسیکو کی بحریہ نے اس کے بیلسٹ ٹینکوں میں بڑی مقدار میں ایندھن کی تصدیق کی۔ کوسٹ گارڈ نے بتایا کہ موسم گرما کے آغاز میں جائرہ پرووائڈر کو بھی اس وقت تحویل میں لے لیا گیا تھا جب وہ غیر قانونی طور پر کیوبا کو ایندھن منتقل کر رہا تھا۔ امریکہ نے جنوری سے کیوبا پر تیل کی پابندی عائد کر رکھی ہے، جس کے باعث ملک شدید توانائی کے بحران کا شکار ہے۔ صدر ڈونلڈ ٹرمپ کے جنوری 2015 میں دوبارہ اقتدار میں آنے کے بعد دونوں ممالک کے تعلقات مزید خراب ہوئے ہیں۔ سامعین، خبروں کے اس مرحلے میں ایک مرتبہ پھر سماعت کیجیے نیوز ہیڈ لائنز۔ صاحب سمو امیر نے جرمن اتحاد کے دن کے موقع پر وفاقی جمہوریہ جرمنی کے صدر کو تہنیتی پیغام ارسال کیا ہے۔ صاحب سمو امیر نے عراق کے صدر کو ان کے ملک کے یوم آزادی کے موقع پر تہنیتی پیغام روانہ کیا ہے۔ غزہ کی وزارت صحت نے بتایا کہ گزشتہ 48 گھنٹوں کے دوران غزہ کی پٹی کے اسپتالوں میں 7 شہدا اور 20 زخمی افراد کو اسپتال لایا گیا۔ اسرائیلی آبادکاروں نے نابلس کے مختلف علاقوں میں زیتون کی فصل کاٹنے والے فلسطینی کسانوں پر حملے کیے، جبکہ قابض فورسز نے سلفیت کے قصبے الزاویہ میں کسانوں کو زمینوں سے بے دخل کر دیا۔ اردو ریڈیو ایف ایم 107 سے آج کا دوسرا نشریہ اپنے اختتام کو پہنچا۔ اسٹوڈیو سے تکنیکی معاون جاسم اور نیوز اسٹوڈیو سے اسماعیل خان کو دیجیے اجازت۔ اپنا خیال رکھیے، اللہ حافظ۔
1: ہمارا اگلا بلٹن صبح 9 بجے پیش کیا جائے گا۔ سنتے رہیے ایف ایم 107۔

0: अस्सलामु अलैकुम वरहमतुल्लाहि व बरकातुहु। दोस्तों, मेरे यानी सरवर मिर्ज़ा के साथ आइए जानते हैं वज़ारत दाखला से वीकली अपडेट।
1: हर हफ्ते की सबसे जरूरी अपडेट लेकर आ रहे हैं आरजे सरवर एमओआई वीकली अपडेट प्रोग्राम में। एमओआई वीकली अपडेट प्रोग्राम में वज़ारत दाखला की हर एक एक्टिविटी, जरूरी खबरें और आप और आपकी फैमिली के लिए इम्पोर्टेंट अवेयरनेस, सब कुछ मिलेगा यहाँ, कुछ मिलेगा यहाँ। और जानिए वो सब जो आपके लिए मैटर करता है। एमओआई वीकली अपडेट, एमओआई वीकली अपडेट, आपका वीकली डोज ऑफ न्यूज एंड मच मोर विद आरजे सरवर, विद आरजे सरवर।
0: डायरेक्टर जनरल पब्लिक सिक्योरिटी मेजर जनरल मोहम्मद जासिम अल सुलैती ने सीरियन अरब रिपब्लिक की सेंट्रल अथॉरिटी फॉर कंट्रोल एंड इंस्पेक्शन के चेयरमैन आमिर अल अली से मुलाकात की। मुलाकात के दौरान दो तरफा बाहमी दिलचस्पी के कई मौजूदात पर तबादला ख्याल किया गया और मुतल्लिका शोबों में तआवुन को मजीद फरोग देने और महारत के तबादलों के तरीकों पर भी गौर खौज किया गया। इसके अलावा दोनों जानिब से इस बात पर भी जोर दिया गया कि मुश्तरका दिलचस्पी के मैदानों में तआवुन और राब्तों को मजबूत बनाना दोनों मुमालिक के लिए अहमियत रखता है। तमाइन मैत्राश ऐप के जरिए सर्च एंड फॉलो अप डिपार्टमेंट अफराद और इदारों को सिर्फ चंद आसान कदम में माली दावे और सफरी टिकटों की फीस अदा करने की सहूलत फराहम करती है। अगर आपको माली दावे या ट्रैवल टिकट्स की फीस अदा करनी हो तो ये काम मैत्राश ऐप के जरिए चंद आसान स्टेप्स के जरिए अंजाम दिया जा सकता है। मैत्राश ऐप की होम स्क्रीन से सिक्योरिटी पर क्लिक करें, फिर फाइनेंशियल क्लेम्स का इंतखाब करें। इसके बाद पर्सनल या कंपनी में से किसी एक ऑप्शन को चुनें, फिर क्लेम की किस्म सिलेक्ट करें यानी फीस एंड फाइंस या टिकट्स और नेक्स्ट पर क्लिक करें। अब जिस क्लेम रिकॉर्ड की अदायगी करनी हो उसे सिलेक्ट करें और पे पर क्लिक करें। इसके बाद अपना पसंदीदा पेमेंट मेथड इस्तेमाल करते हुए अदायगी को मुकम्मल कर लें। वजारत दाखला का कहना है कि आपकी खिदमत करना हमारे लिए बाई से मुसर्रत है। पुलिस एकेडमी के पुलिस ऑफिसर इंस्टीट्यूट ने सिक्योरिटी लीडरशिप इन द एज ऑफ आर्टिफिशियल इंटेलिजेंस के उन्वान से एक लेक्चर का अहतमाम किया। इस लेक्चर में वजीर दाखला के कानूनी मुशीर और पुलिस एकेडमी के जनरल सुपरवाइजर मेजर जनरल डॉक्टर अब्दुल्ला यूसुफ अल माल और मुख्तलिफ डिपार्टमेंट्स के डायरेक्टर्स, कमेटीज के सरबराहान, असिस्टेंट्स और ऑफिसर्स ने शिरकत की। लेक्चर में स्पेन के बैनुल अक्वामी साइबर सिक्योरिटी स्ट्रेटेजी और डिजिटल ट्रांसफॉर्मेशन के माहिर रैमसेस गैलेगो और अमेरिका के लीडरशिप एक्सपर्ट और एग्जीक्यूटिव एडवाइजर मार्क फ्रिट्ज ने खिताब किया, जहां माहिरीन ने मुख्तलिफ अदवार में आने वाली टेक्नोलॉजी की तब्दीलियों का जायजा पेश किया जो आज आर्टिफिशियल इंटेलिजेंस तक पहुंच चुकी हैं। इसके साथ उन्होंने इस बात पर भी रोशनी डाली कि मुअस्सर लीडरशिप किस तरह इंसानी सरमाए यानी ह्यूमन कैपिटल की हिफाजत और तरक्की में अहम किरदार अदा करती है। लेक्चर के अख्तिताम पर आर्टिफिशियल इंटेलिजेंस के तेजी से तब्दील होते मंजरनामे में सिक्योरिटी लीडरशिप्स के चैलेंजेस और मौकों पर बातचीत की गई और इस बात पर भी जोर दिया गया कि जदीद टेक्नोलॉजीज से फायदा उठाते हुए सिक्योरिटी कामों में इंसानी वसाइल के बुनियादी और मरकजी किरदार को भी बरकरार रखना नहायत अहम है। वजारत दाखिला के डिपार्टमेंट ऑफ पीनल एंड करेक्शनल इंस्टीट्यूशंस ने वजारत औकाफ और इस्लामी उमूर के तआवुन से एक तकरीब का अहतमाम किया जिसमें उन कैदियों को इज्जत अफजाई से नवाजा गया जिन्होंने कुरान करीम हिफ्ज कर लिया है। ये एतराफ उनकी मेहनत, लगन और अपने वक्त को अल्लाह सुबहानहू तआला की किताब हिफ्ज करने में बेहतर अंदाज से इस्तेमाल करने के जज्बे के लिए किया गया। तकरीब में वजारत औकाफ और इस्लामी उमूर के अंडर सेक्रेटरी और परमानेंट कमेटी फॉर पीनल एंड करेक्शनल इंस्टीट्यूशंस के वाइस चेयरमैन शेख डॉक्टर खालिद बिन मोहम्मद बिन गानिम अलसानी, डायरेक्टर डिपार्टमेंट ऑफ पीनल एंड करेक्शनल इंस्टीट्यूशंस मेजर जनरल नासिर मोहम्मद ईसा अल सैयद और मुतअद्दिद ऑफिसर्स ने शिरकत की। इस मौके पर इस बात पर जोर दिया गया कि कैदियों की इसलाह, रहनुमाई और बहाली के लिए दीनी और अखलाकी कदरों को फरोग देना नहायत अहम है। कुरान हिफ्ज करने वाले कैदियों की हौसला अफजाई इस बात का सबूत है कि मुतालिका इदारे कैदियों की शख्सियत साजी और उन्हें मुआशरे में मुस्बत किरदार के साथ दोबारा शामिल करने के लिए पुरअज़्म हैं। ये कदम वजारत दाखला और मुतालिका इदारों की उन कोशिशों का हिस्सा है जो कैदियों की इसलाह, रिहैबिलिटेशन और मुआशरे में कामयाब वापसी को यकीनी बनाने के लिए की जा रही हैं। سامعین, جنرل ڈائریکٹوریٹ آف ٹریفک کے منظور شدہ طریقہ کار کے مطابق ڈرائیونگ لائسنس حاصل کرنے کے لیے چند بنیادی شرائط اور مراحل پورے کرنا ضروری ہیں. ڈرائیونگ لائسنس کے لیے درخواست دینے والے شخص کے پاس شناختی ثبوت یعنی آئی ڈی پروف, ذاتی تصویر یا پرسنل فوٹو اور میڈیکل معائنہ جس میں نظر اور صحت کا جائزہ شامل ہے ہونا لازمی ہے. اور وہیں مقیم افراد کے لیے ویلڈ ریسیڈنس پرمٹ بھی درکار ہوتا ہے. لائسنس حاصل کرنے کے لیے لائٹ وہیکلز اور موٹر سائیکلز اور وہیں مختصر جسمانی معذور افراد کے لیے کم از کم عمر 18 سال مقرر کی گئی ہے, جبکہ ہیوی وہیکلز, مشینری اور پبلک ٹرانسپورٹ لائسنس کے لیے کم از کم عمر 21 سال ہونی چاہیے. اس کے علاوہ ایپلیکینٹ کا تصدیق شدہ ڈرائیونگ اسکول میں داخلہ لینا اور تھیوریٹیکل اور پریکٹیکل دونوں ٹیسٹ کامیابی سے پاس کرنا ضروری ہے. ٹیسٹ کی کامیابی کے بعد ڈرائیونگ لائسنس کو ڈرائیونگ اسکول کے ٹریفک آفس سے یا پھر میتراش ایپ اور منسٹری آف انٹیریئر کی ویب سائٹ کے ذریعے آن لائن پرنٹ کروایا جا سکتا ہے. وزارت داخلہ کا کہنا ہے کہ آپ کی خدمت کرنا ہمارے لیے باعث مسرت ہے, مگر یاد رکھیے کہ ڈرائیونگ لائسنس کے بغیر گاڑی چلانا سڑک استعمال کرنے والوں کی سلامتی کے لیے خطرہ بن سکتا ہے. ریاست قطر نے عرب انٹیریئر منسٹرز کاؤنسل کے رکن ممالک کے لائجن آفیسرز کے چھٹے اجلاس میں شرکت کی جو تونیشیا میں کاؤنسل کے جنرل سیکرٹریٹ کے مرکز پر منعقد ہوا. اجلاس میں مجرمانہ مقدمات اور کرمنل پروسیکیوشن سے متعلق امور پر بحث کی گئی, جہاں وزارت داخلہ کے وفد کی قیادت اسسٹنٹ ڈائریکٹر عرب اینڈ انٹرنیشنل پولیس کمیونیکیشن ڈپارٹمنٹ میجر محمد عبداللہ البنینی نے کی. اجلاس کے دوران ایجنڈا میں شامل مختلف موضوعات کا جائزہ لیا گیا اور ان پر مناسب سفارشات منظور کی گئیں. یہ شرکت عرب ممالک کے درمیان سیکیورٹی اور قانونی تعاون کو مضبوط بنانے اور مشترکہ دلچسپی کے معاملات میں رابطے اور ہم آہنگی کو فروغ دینے کی کوششوں کا حصہ ہیں. سامعین, جنرل ڈائریکٹوریٹ آف ٹریفک نے انڈسٹریل ایریا کے وہیکل امپاؤنڈ یارڈ اسٹریٹ 52 میں امپاؤنڈڈ گاڑیوں کی عام نیلامی یا پبلک آکشن کا اعلان کیا ہے. یہ نیلامی اتوار 4 اکتوبر 2026 سے شروع ہوگی اور 2 ہفتوں تک جاری رہے گی. نیلامی کا وقت دوپہر 3 بجے سے شام 6 بجے تک مقرر کیا گیا ہے. دلچسپی رکھنے والے افراد نیلامی میں شامل گاڑیوں کا معائنہ بدھ اور جمعرات یعنی 30 سپٹمبر اور 1 اکتوبر 2026 کو صبح 7 بجے سے دوپہر 12 بجے تک وہیکل کمپاؤنڈ یارڈ انڈسٹریل ایریا اسٹریٹ 52 میں کر سکتے ہیں. جنرل ڈائریکٹوریٹ آف ٹریفک نے عوام کو دعوت دی ہے کہ وہ مقرر اوقات اور شرائط کے مطابق نیلامی میں شرکت کر سکتے ہیں. مزید تفصیلات اور شرائط معلوم کرنے کے لیے منسٹری آف انٹیریئر کے آفیشیل چینل سے رابطہ کیا جا سکتا ہے. ریاست قطر نے عرب انٹیریئر منسٹرز کاؤنسل کے زیر انتظام مختلف اداروں کی 41ویں کوارڈینیشن میٹنگ میں شرکت کی جو جمہوریہ تونیشیا میں کاؤنسل کے جنرل سیکرٹریٹ کے ہیڈ کوارٹرز پر منعقد ہوئی. وزارت داخلہ کے وفد کی قیادت انٹرنیشنل کوآپریشن ڈپارٹمنٹ میں ہیڈ آف گلف اینڈ عرب افیئر سیکشن لیفٹیننٹ کرنل عبد الرحمن بن حمد الثانی نے کی. اجلاس کے دوران ایجنڈا میں شامل مختلف موضوعات پر بحث کی گئی اور عرب ممالک کے درمیان سیکیورٹی اور اداری تعاون کو مزید فروغ دینے کے حوالے سے تبادلہ خیال کیا گیا. میٹنگ کے اختتام پر ایجنڈا کے مطابق کئی اہم سفارشات منظور کی گئیں اور ان پر مناسب فیصلے کیے گئے. یہ شرکت عرب ممالک کے درمیان مشترکہ سیکیورٹی تعاون, ہم آہنگی اور تجربات کے تبادلے کو مضبوط بنانے کی کوششوں کا حصہ ہے. اور جنرل ڈائریکٹوریٹ آف ٹریفک نے اعلان کیا ہے کہ سوم ایپ کے ذریعے نئے خاص وہیکل رجسٹریشن نمبرز جاری کیے جا رہے ہیں. ان نمبرز کے لیے ایکسپریشن آف انٹرسٹ کا آپشن جمعرات 1 اکتوبر 2026 صبح 10 بجے سوم ایپ کے مخصص سیکشن میں فعال کر دی جائے گا. دلچسپی رکھنے والے افراد اپنی پسندیدہ نمبر پلیٹ کے لیے درخواست دے سکتے ہیں اور پہلی ایکسپریشن آف انٹرسٹ کے 72 گھنٹوں کے اندر سیکیورٹی ڈپازٹ جمع کروانا ہوگا. ایکسپریشن آف انٹرسٹ کی مدت ختم ہونے کے بعد دلچسپی والے افراد کے درمیان 24 گھنٹے کی انٹرنل آکشن منعقد ہوگی. اگر کسی نمبر میں صرف ایک شخص دلچسپی ظاہر کرتا ہے تو وہ نمبر اسے مقرر قیمت پر دے دیا جائے گا, لیکن اگر ایک سے زیادہ افراد دلچسپی کا اظہار کریں تو ان کے درمیان آکشن ہوگی اور نمبر سب سے زیادہ بولی لگانے والے شخص کو دے دیا جائے گا. عوام سوم ایپ کے ذریعے مختلف کیٹیگریز میں دستیاب خاص رجسٹریشن نمبر دیکھ سکتی ہیں اور اپنی پسند کا نمبر منتخب کر سکتی ہیں. سوم ایپ کو گوگل پلے اسٹور ऐप स्टोर और ह्यूआई ऐप गैलरी से डाउनलोड किया जा सकता है। वजारत दाखिला आपकी खिदमत करने के लिए हमेशा हाजिर है। सामईन, इसी के साथ उर्दू रेडियो कतर FM 107 से मिनिस्ट्री ऑफ इंटीरियर वीकली बुलेटिन का सिलसिला अपने अख्तिताम को पहुंचता है। प्रोग्राम साउंड डिजाइनर शहबाज अंसारी और मुझे सरवर मिर्जा को अगली मुलाकात तक के लिए इजाजत दीजिए। कानून की पासदारी और एहतराम कीजिए, कानून आपकी हिफाजत करेगा।
2: आपने सुना हमें ऑन एयर, नाउ फॉलो अस ऑन फेसबुक एंड इंस्टाग्राम @FM107 कतर। दिल से देसी।
3: मुझे तो लगता है नोटिफिकेशन को बंद कर देना चाहिए, बहुत डिस्टर्ब करते हैं।
4: अरे पर कुछ मिस हो गया तो? इनफैक्ट हर नोटिफिकेशन ऑन रहना चाहिए, वरना बेचैनी रहेगी ना।
3: उफ, पर दिमाग को सुकून भी तो चाहिए ना।
5: यही वो अलाइनमेंट है दिमाग की, जिसे बनाए रखना बेहद जरूरी है, क्योंकि हर ओपिनियन मैटर्स। सुनिए हमारा खास प्रोग्राम एनर्जी आर हर संडे से थर्सडे दोपहर 1:30 to 2:30 PM आरजे नाजिया और आरजे सरवर मिर्जा के साथ ओनली ऑन FM 107। दिल से देसी।
6: जेंजी की डिक्शनरी में एक वर्ड होता है फोमो, फीलिंग ऑफ मिसिंग आउट, यानी एहसास कि कुछ तो छूट गया है। पर हम है ना, 2026 का पूरा कैलेंडर, उसमें जो भी इवेंट्स आएंगे आप अपडेटेड रहेंगे। सो नो फोमो एवर अगेन। सुनिए कतर 2026 आरजे फजील के साथ, रहिए अपडेटेड हर ट्यूसडे रात 9 PM सिर्फ FM 107 पर। दिल से देसी।
7: मुकाबले के दरवाजे खुल चुके हैं, पॉइंट्स की दौड़ का आगाज हो चुका है, मुकाबले फिर सजेंगे और हर राउंड लेकर आएगा एक नई कहानी। यतूर लीग सिर्फ और सिर्फ अलकास्ट चैनल और शूफ प्लेटफॉर्म पर।
1: Qatar's most heard radio station, FM 107. FM 107. Dil se desi.